0: फयाज अहमद कुरैशी एंड एसोसिएट्स अब मिसेस आगा के बाद स्कारबरो में 2155 लॉरेंस एवेन्यू ईस्ट लॉरेंस और ब्रिस्टमाउंट का इंटरसेक्शन 416-757-9999। दांतों की कोई भी बीमारी हो आप एतमाद के साथ डॉक्टर फयाज अहमद कुरैशी और उनकी तजुर्बाकार टीम की प्रोफेशनल सर्विसेज का फायदा उठाइए। तमाम इंश्योरेंस प्लान एक्सेप्ट करते हैं। इंश्योरेंस ना रखने वालों के लिए स्पेशल डिस्काउंट। रूट कैनाल ट्रीटमेंट और री ट्रीटमेंट के स्पेशलिस्ट हैं। मिसिसागा लोकेशन 1110 ब्लूर स्ट्रीट ईस्ट ब्लूर और डिक्सी के इंटरसेक्शन 905-232-567। SSR ऑटो सर्विस 921 पेप एवेन्यू साउथ ईस्ट कॉर्नर ऑफ पेप एंड मार्टीमोर। हर किस्म की गाड़ियों की जर्नल और इलेक्ट्रिकल रिपेयर के लिए तशरीफ लाइए। ऑयल चेंज, टायर चेंज, लाइट रिपेयर, ब्रेक्स, सस्पेंशन, मफलर सर्विस, इंजन सर्विसेज, इसके अलावा सेफ्टी इंस्पेक्शन, 3D लेजर अलाइनमेंट के साथ साथ न्यू और यूज्ड टायर्स भी अवेलेबल हैं। ड्राइव थ्रू मेंटेनेंस और नमाज की सहूलत भी। मियां अशरफ साहब या नबील अशरफ साहब से राब्ता कीजिए 416-466-8782 416-466-8782। टोरंटो में 23 साल से 24/7 खुलने वाली वाहिद शॉप SSR ऑटो सर्विस 921 पेप एवेन्यू।
1: टोरंटो तैयार हो जाओ, सबसे ज्यादा इंतजार करने वाली फैमिली एंटरटेनमेंट नाइट इनाम घर कनाडा 28 जून को, जिसमें शामिल हैं मजेदार डिनर, दिलचस्प गेम, बड़े इनाम और लाइव कॉन्सर्ट। टिकट सिर्फ $25। 10 जून के बाद $39। बुकिंग के लिए अभी कॉल कीजिए 416-710-6777। ई ट्रांसफर inamgharcanada@gmail.com।
0: अलकरम ज्वेलर्स। अगर आपको दुबई और मिडिल ईस्ट जैसे जेवरात की तलाश है तो अब आपको दूर जाने की बिल्कुल जरूरत नहीं। आज ही हमारे मिसिसागा रिजवे के स्टोर पर तशरीफ लाइए। अलकरम ज्वेलर्स, जहां आपको मिलेंगे सोने के बेहतरीन कंगन, कड़े, झुमके, हार और सोने के बेहतरीन सेट्स। शादी हो या मेहंदी या कोई भी फंक्शन, आपकी पसंद के तमाम जेवरात आपको हमारे स्टोर पर मौजूद मिलेंगे। आज ही विजिट कीजिए अलकरम ज्वेलर्स, 3465 प्लैटिनम ड्राइव, यूनिट 99, मिसिसागा। 9058280009 9058280009। यू लॉग इन हो alkaramjewelers.ca। अलकरम ज्वेलर्स, फरमाइश आपकी, गारंटी हमारी। बारबेक्यू टुनाइट की दूसरी लोकेशन 5165 डिक्सी रोड, डिक्सी और एमको का इंटरसेक्शन मिसिसागा में। 200 से ज्यादा लोगों की गुंजाइश, बड़ी पार्टीज भी आप अरेंज कर सकते हैं। बारबेक्यू आइटम्स, बिहारी कबाब, सीख कबाब, कड़ाही, बिरयानी, ताजा नान और बेशुमार डिशेज। जायका वही और खूबसूरत सेकंड लोकेशन। पार्टीज की बुकिंग या मालूमात के लिए कॉल कीजिए 9052829868। बारबेक्यू टुनाइट की सेकंड लोकेशन 5165 डिक्सी रोड, डिक्सी और एमको का इंटरसेक्शन Mississauga mein 905-282-9868.
2: If you are involved in a car accident or a slip and fall, you can speak to a lawyer directly. Call Muhammad Alam, barrister at law and personal injury lawyer at Alam Law Office. No fee unless he wins your case. For free advice, call 416-625-2636. That's 416-625-2636.
3: Apne makan ki next month closing hai. Kuch socha hai TV aur appliances kahan se lene hai?
4: Haan, Brampton TV and appliances, jahan special sale chal rahi hai. TV, fridge, washer, dryer, kitchen range hood, microwave, sara kuch mil jayega bahut hi reasonable price pe.
3: सेल तो अब चल रही है पर हमें चाहिए नेक्स्ट मंथ।
4: आज के रेट हम लॉक भी करवा सकते हैं।
3: दैट्स वंडरफुल।
4: वहाँ से सेल फोन और इंडिया भेजने के लिए 220 वोल्ट का सारा सामान भी मिल जाएगा।
3: ब्रैम्पटन में ये कहाँ पे है?
4: ऑन बवेट, जस्ट वेस्ट ऑफ मैकलॉगलिन। टेलीफोन 905-450-2828 और विजिट brampton appliances.ca।
0: कनाडा में आए हर खानदान का ख्वाब होता है कि उनका एक अपना प्यारा सा घर हो या कारोबार हो, लेकिन मॉर्गेज के बढ़ते रेट्स और घरों की बढ़ती कीमतें अगर आपके ख्वाब को पूरा नहीं होने दे रही तो रॉयल फाइनेंशियल ग्रुप के शिराज हुसैन से राब्ता कीजिए। शिराज हुसैन और उनकी टीम 100 से ज्यादा लेंडर्स के साथ काम करते हैं। इनकी इंतहाई प्रोफेशनल टीम अपनी सर्विसेज में एक्सपर्ट हैं। मॉर्गेज चाहे घर की हो या कमर्शियल, इंडस्ट्रियल, प्राइवेट, या आपको चाहिए इक्विटी लाइन ऑफ लोन, पर्सनल लोन या बिजनेस लोन, 100% गारंटीड अप्रूवल। कॉल शिराज हुसैन 6472714147। लोग तो मॉर्गेज का वादा करते हैं लेकिन हम आपसे किया हुआ वादा पूरा करते हैं। कॉल शिराज हुसैन 6472714147।
5: जी हाँ, 6472714147 ये शिराज हुसैन साहब का डायरेक्ट नंबर है और ईस्ट में भी और वेस्ट में दोनों में इनके ऑफिस हैं, रॉयल फाइनेंशियल ग्रुप। मॉर्गेज के हवाले से अगर आपको किसी किस्म का कोई प्रॉब्लम है, लाइन ऑफ क्रेडिट चाहिए, लोन चाहिए, बिजनेस लोन चाहिए, रियल स्टेट के कोई मैटर्स हो, आप इनसे रब्ता कर सकते हैं 6472714147। हमारे साथ मौजूद है, खुश आमदीद कहेंगे। शिराज साहब, अस्सलाम वालेकुम।
6: وعلیکم السلام, کیسے ہیں؟
5: بالکل ٹھیک, تھینک یو ویری مچ, بہت شکریہ. آج کل کیا صورتحال ہے مارٹگیج کی, آسانی سے مل رہی ہے یا مشکل ہے یا آپ کے تھرو آسانی سے مل جاتی؟
6: بات آسانی اور مشکل کے لیے بات یہ ہے کہ آپ ڈیل کو لے کے کیسے پریزنٹ کیسے کرتے ہیں. مین چیز ہے ڈیل کو ریڈی کرنا.
5: ٹھیک ہے,
6: بہت ایسے ہمارے پاس کلائنٹ آ رہے ہیں ابھی بھی, آپ دیکھیں کہ جو نیو فرسٹ ٹائم بائرز ہیں نا, یقین کریں ان کو کسی چیز کا نالج نہیں ہے, ان کو اتنا نہیں پتا ہوتا کہ نوٹس آف اسسمنٹ کیا ہے, ٹی ون کیا ہے, فرسٹ ٹائم بائر ہے. تو وہ جب ایسے ہی پکڑ کے کسی کہیں چلے جاتے ہیں نا تو ڈیل خراب کر دیتے ہیں. ہم کیا کرتے ہیں کہ ہم ان کو پہلے پورا گائڈ کرتے ہیں, یار یہ چیزیں ہوتی کیا, آپ کر کیا رہے ہیں. تو ان کی پوری فائل کو ہم ریڈی کرتے ہیں, ان کو گائڈ کرتے ہیں کہ یہ چیزیں آپ بینک کی ریکوائرمنٹ ہے, یہ چیزیں ایسے چاہیے. تو وہ پورا ہم اس کو ریڈی کرنے کے بعد جب بینک میں فائل بھیجتے ہیں نا, تو شکر اللہ کا کہ ابھی تک جتنی ڈیلے کر رہے ہیں ہم ان کو کلوز کر رہے ہیں. آگے سے فرسٹ ٹائم بار جو نئے آ رہے ہیں ان کے لیے ان کو ہم گائیڈ کرتے ہیں کہ کس چیز سمجھاتے ہیں, تو وہ ایزی ہو جاتا پھر اپروول لینا بینک سے.
5: صحیح, ابھی ایچ ایس ٹی میں کچھ ریبیٹ مل رہا ہے فرسٹ ٹائم ہوم بار کے لیے, تو کافی ریبیٹس ہیں, لیکن مسئلہ صرف کوالیفیکیشن کا آتا ہے, تو کیا کم ڈاؤن پہ بھی کوالیفائی ہو جاتے ہیں فرسٹ ٹائم ہوم بار؟
6: بالکل, فرسٹ ٹائم ہم 5% پہ ڈیلز کلوز کر رہے ہیں. بہت ہماری ڈیلز ہیں جو 5% پہ جا رہی ہے فرسٹ ٹائم بائر کے لیے. اور بالکل, اور ہمارے پاس ڈفرنٹ ڈفرنٹ پروگرامز ہیں, بینک کے بھی پروگرامز ہوتے ہیں جس پہ فرسٹ ٹائم جو فرسٹ ٹائم بائر ہیں ان کو ہم کوالیفائی کرتے ہیں. آپ کے پاس ملٹی پراپرٹیز ہیں, آپ کے پاس کارپوریشن کے پراپرٹیز ہیں, تو بہت ایسی چیزیں ہیں. اگین وہی نالج کہ بینک آفر کیا کرتا ہے, بہت ایسی چیزیں ہیں جو عام لوگوں کو پتہ ہی نہیں ہے بینکنگ کے بارے میں کہ بینک کر کیا رہا ہے.
5: ٹھیک,
6: تو وہ ہم ان کو پھر گائیڈ کرتے ہیں.
5: 647-271-4147 647-271-4147 شیراز صاحب کے رابطے کرنے. اچھا, بہت سے لوگوں کی رینیول آنے اس سال, بہت سے لوگوں کی جو ہے رینیول ہوگی مارٹگیج کی. ایک تو یہ بتائیں, بہت سے لوگ تھے جو کسی پرابلم میں بی لینڈر کے پاس پرائیویٹ انہوں نے مارٹگیج لی ہوئی تھی, کیا ان کے لیے کوئی ہیلپ ہو سکتی ہے کہ وہ اے لینڈر پہ چلے جائیں؟ اور کیا ضروری ہے کہ 2-3 مہینے پہلے آپ سے رابطہ کریں تاکہ کوئی پرابلم ہو تو اس کو سالو کیا جا سکے؟
6: بالکل, ایسی تو ہم بہت ڈیلز کر رہے ہیں. آپ کو پتا جو حالات چل رہے ہیں, جو پریویس بھی ہوئے ہیں تو پہلے بھی چل رہے تھے ایسے پاس میں, تو لوگوں نے سیکنڈ مارگیجز لی ہوئی ہیں, کریڈٹ کارڈ میکس کر چکے ہوئے ہیں, لائن آف کریڈٹ میکس کر چکے ہوئے ہیں. اور ہم ان کو کیا کرتے ہیں, وہ جب ہمارے پاس آتے ہیں ہم ان کا وہ سب کچھ پے آف کرا رہے ہیں. میں یہ کہتا ہوں کہ جس کی رینیول آ رہی ہے وہ ہم سے کم سے کم ایک مہینہ ہمیں پہلے کال کریں, کال کر کے ہمیں بتائیں ہماری رینیول آ رہی ہے, تو ہم ان کو اگر بی سائڈ پہ ہیں تو ان کو اے سائڈ میں لے کے آتے ہیں, اگر پرائیویٹ مارگیج ہے تو اس کو پے آف کر رہے ہیں. آپ دیکھیں گے کہ بہت ایسے لوگ ہیں جو سیکنڈ مارگیج کو پے آف نہیں کر پا رہے, ان کے گھر پاور آف سیل پہ جا رہے ہیں. میرے پاس لوگ ایسے آتے ہیں, یہ کہتے ہیں یار یہ گھر پڑا ہوا ہے ہم کلوز نہیں کر پاتے, تو ہم کہتے ہیں یار آپ چھوڑو نا, ایسے جو گھر ہے آپ کا چل رہا ہے اس کو ضائع نہ کرو. تو ہم ان کی ہیلپ کر کے ان کے جتنے میٹر مسئلے چل رہے ہیں اس کو ہم کلیئر کرتے ہیں اور مارگیج کرا کے دے رہے ہیں.
5: ویری رائٹ, 647-271-4147. بزنسز بھی بڑے افیکٹ ہوئے ہیں اور بعض اوقات ان کو کچھ پیسے چاہیے ہوتے ہیں تھوڑا سا چیزیں بہتر کرنے کے لیے, تو یہ بزنس لون یا لائن آف کریڈٹ کے حوالے سے آپ کس طرح سے ہیلپ کر سکتے ہیں؟
6: بزنس لون تو ہم بہت زیادہ کر رہے ہیں نیو بزنس کے لیے. اگر کوئی بزنس اسٹارٹ کرنا چاہ رہا ہے, کوئی فرینچائز بائی کرنا چاہ رہا ہے, کوئی برانڈ نیو لوکیشن اوپن کرنا چاہ رہے ہیں, تو اس کے لیے تو ہم بینک سے لون کرا کے دے رہے ہیں اپ ٹو $500,000 کا. بزنس لائن اپ کے لیے اگر آپ کی بزنس رننگ پہ ہے تو ان کو ہم آپریٹنگ لائن آف کریڈٹ کرا کے دے رہے ہیں. پرسنل لائن آف کریڈٹ ہے, کچھ لونس بھی بزنسز کے لیے اویلیبل ہے ہمارے پاس, تو ہمیں کال کریں اگر کسی بھی طرح کی ان کو ہیلپ چاہیے لون میں لائن میں, تو ہم ان کی ہیلپ کر سکتے ہیں.
5: 647-271-4147 رابطے کے نمبر ہیں. ماشاء اللہ سے آپ ایونٹ آرگنائز بھی کرتے ہیں, پروموٹر بھی ہیں. سوالے سے آپ کا ایک اور شو میں نے سنا ہے, بلال سعید صاحب آ رہے ہیں 29 اگست کو, میں چاہوں گا تھوڑا سے سوالے سے بتا دیجیے ہمارے سننے والوں کو.
6: بالکل, بلال سعید کا ہم شو کر رہے ہیں 29 کو, اور رائٹ آفٹر 10 دن بعد ایک اور شو کر رہے ہیں, تو بیک ٹو بیک 2 شو ہیں ہمارے.
5: زبردست,
6: تو ابھی بلال سعید کا ہم نے اناؤنس کیا ہے, نیکسٹ والا ہم نیکسٹ ویک کریں گے اناؤنس. تو بلال سعید کے لیے ہم نے ٹکٹس آلریڈی اویلیبل ہیں, سیل پہ آ چکی ہیں ایونٹ برائٹ آرٹ سی اے پہ. تو بلال سعید آپ کو پتا ہمارے پاکستانی پنجابی ریپر بھی ہیں, تو ان کے گانے بڑے فیمس ہیں, انہوں نے بڑے بڑی فلموں میں گانے دیے ہیں, تو ان کا ہم شو کر कर रहे हैं, आपको पता है साल में एक दो शो, दो साल
5: चलते हैं, बिल्कुल सही।
6: तो एंटरटेनमेंट कम्युनिटी के लिए इतनी स्ट्रेस है, तो ये थोड़ा सा स्ट्रेस इधर आके ना वो रिलैक्स हो जाते हैं लोग।
5: बिल्कुल ठीक है जनाब, आप उस हवाले से भी इन्फॉर्मेशन ले लीजिए इनसे, कुछ स्पॉन्सर करना चाहें शो को तब भी आप 6472714147 पर रब्ता कर सकते हैं। शिराज भाई थैंक यू वेरी मच, बहुत शुक्रिया आपका, और इंशाल्लाह अगले हफ्ते आपसे फिर बात करते हैं। थैंक यू, अल्लाह हाफिज। नंबर नोट कीजिए, शिराज हुसैन, रॉयल फाइनेंशियल ग्रुप, 6472714147 पाकिस्तान टोरंटो CMR 101.3 FM। पाकिस्तान से एक अफसोसनाक खबर आज मिली, मारूफ गुलकार और म्यूजिक प्रोड्यूसर तारिक ताफो मुख्तसर अलालत के बाद लाहौर में इंतकाल कर गए हैं, कल उनकी तदफीन होगी। तारिक ताफो मशहूर मौसीकार और तबला नवाज उस्ताद ताफो खान के फर्जंद थे। मरहूम तारिक ताफो अपने खानदान की मौसीकी की रिवायत को आगे बढ़ा रहे थे, लेजेंडरी सिंगर गुलाम अली के दामाद भी थे, पाकिस्तान समेत दुनिया भर के मुख्तलिफ ममालिक ने परफॉर्म किया। इब्रार के साथ कनाडा भी वो कई दफ़ा जो हैं वो विजिट कर चुके हैं, और एक इंटरव्यू में उन्होंने कहा था कि उन्होंने मौसीकी के मैदान में बहुत कुछ उस्ताद गुलाम अली से सीखा, उन्होंने अपनी यूनिवर्सिटी करार दिया था। बहुत से गीत इनके बहुत मकबूल हुए, लाहौर लाहौरे, ब्रेकअप और डेंगी मांगू, बहुत सी इनकी जो मशहूर, कराची के हवाले से भी उन्होंने गाना गाया था, पेशावर के हवाले से भी गाने गाए थे, अक्सर सकाफती और मौसीकी की तकरीबात में सरगर्म रहते थे। हालिया बरसों में मुख्तलिफ फनकारों के एजाज़ में मुनक़दा तकरीबात में शिरकत भी की, गुज़िश्ता हफ्ते ही बल्कि लाहौर में मौसीकारों और गुलकारों की तकरीब में शरीक हुए थे। उस्ताद गुलाम अली के हाथों तहफ भी वसूल किए उन्होंने। अल्लाह रब्बी करीम से दुआ है, खुदा रब्बी करीम अपनी जवाह रहमत में जगह दें, आमीन। इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। 416-593-0003 रेडियो पाकिस्तान टोरंटो CMR 101.3 FM।
7: You are listening to Radio Pakistan Toronto.
8: चाय खाना पाकिस्तानी चाइनीज कुजीन, जहां आपको मिलेगा असली पाकिस्तानी स्टाइल चाइनीज फूड। पीसी लाहौर के शेफ जिन्हें 14 साल से ज्यादा अरसे का तजर्बा है, रिजवे प्लाजा में फूड लवर्स के लिए पाकिस्तानी चाइनीज खानों के लिए बेहतरीन इंतखाब। नो MSG, नो फ्रोजन मीट एंड नो पैकेट मसाला एट ऑल, हर चीज मिलेगी आपको फ्रेश और प्राइसेस इंतहाई रिजनेबल। चाय खाना पाकिस्तानी चाइनीज कुजीन, 3920 इग्लिंटन एवेन्यू वेस्ट, यूनिट 30, रिजवे प्लाजा, मिसिसागा। For booking information, call 905-514-7877. Wohi zaika, wohi lazzat aur wohi mehmandari. Chai khana, Pakistani Chinese cuisine. कनाडा में आए हर खानदान का ख्वाब होता है कि उनका एक अपना प्यारा सा घर हो या कारोबार हो, लेकिन मॉर्गेज के बढ़ते रेट्स और घरों की बढ़ती कीमतें अगर आपके ख्वाब को पूरा नहीं होने दे रही, तो रॉयल फाइनेंशियल ग्रुप के शिराज हुसैन से राब्ता कीजिए। शिराज हुसैन और उनकी टीम 100 से ज्यादा लेंडर्स के साथ काम करते हैं, इनकी इंतहाई प्रोफेशनल टीम अपनी सर्विसेज में एक्सपर्ट हैं। मॉर्गेज चाहे घर की हो या कमर्शियल, इंडस्ट्रियल, प्राइवेट, या आपको चाहिए इक्विटी लाइन ऑफ लोन, पर्सनल लोन या बिजनेस लोन, 100% गारंटीड अप्रूवल। कॉल शिराज हुसैन 6472714147। लोग तो मॉर्गेज का वादा करते हैं, लेकिन हम आपसे किया हुआ वादा पूरा करते हैं। कॉल शिराज हुसैन 6472714147।

0: अंदर किए जाते हैं उनको वफा नहीं किया जाता। और अभी आप देख रहे हैं कि बलोचिस्तान असेंबली के अंदर बहुत सारी जो है ना वो आवाजें हैं, बहुत सारे MPAs जो है उन्होंने वहां पे इस तरीके से जो है ना वो वापस स्पीचेस की हैं कि वो बिल्कुल जो है ना वो गिला करते जो है ना वो नजर आते हैं कि बलूचिस्तान को जो हकूक चाहिए थे, जो सड़कें चाहिए थी, उन्होंने मतलब एक सी पैक के हवाले से जो है ना वो शिकायत की कि ग्वादर पोर्ट आपने बना दिया, आपने ग्वादर एयरपोर्ट बना दिया, इसके अलावा बलूचिस्तान को आपने क्या दिया है, आपने सी पैक के तहत जो है ना वो आपने अपने रूट बना लिए, आपने अपने ऑनेस्ट ट्रेन ले ली, आपने साहिवाल का पावर प्लांट ले लिया, बहावरपुर का पावर प्लांट आपने ले लिया, बलूचिस्तान को क्या मिला? जो सी पैक है जिसका रूट जो है वो बलूचिस्तान से था, जिसका असल जो सारा फायदा जो है वो बलूचिस्तान को पहुंचना चाहिए था, कितने ही सूबे ने जो है वो तरक्की कर ली, वो आज भी मेरे ख्याल से उनका जो बजट है वो 1000 या 1500 अरब रुपए से जो है ना वो ज्यादा नहीं है। जबकि एक उन्होंने कहा कि जी जो टोटल मोटरवेज पाकिस्तान के अंदर बनी है उनका बजट भी जो है वो भी 5000 जो है ना वो अरब से ज्यादा है। तो बिल्कुल मतलब ये जो महरूमियां हैं इनको अगर इसी तरीके से जो है ना वो रखा जाएगा और सूबों को उनके हकूक नहीं दिए जाएंगे और जो असल काम जहां पे होना चाहिए वो नहीं किया जाएगा तो उसका हम देखेंगे कि जो है ना वो नुकसान उल्टा फायदा होने के जो है ना वो नुकसान होगा इन चीजों
1: का। ऑलराइट जी, कॉल्स की तरफ चलेंगे। स्टूडेंट्स में रابطे के नंबर 416-593-0003। पहले कॉलर हमारे साथ हैं 7997 नूरुद्दीन साहब। 7997 आप ऑन एयर हैं जी, बात कीजिए।
2: कैसे
1: जी? बिल्कुल ठीक, शुक्रिया।
2: चलिए जनाब, ये बात ये है कि कुछ चीजें ऐसी है जिसका हल हमारे पास है नहीं। जैसे ये आप इसका जो कह रहे थे इलेक्ट्रिसिटी के जो कॉन्ट्रैक्ट्स किए गए, वो बेनजीर का दौर था
1: IPP की। जी जी,
2: 7 सेंट पे, 7 सेंट से बात हो रही थी, 9 सेंट पे जाके इन्होंने ली है। अब वो क्या 2 सेंट किसने लिए ये किसी को बताने की जरूरत नहीं, सबको पता है। ठीक है, बात ये है कि हम जो हम कहते हैं पाकिस्तान में डेमोक्रेसी, पाकिस्तान का मिजाज ना डेमोक्रेटिक है ना लोगों का मिजाज है। जब लोगों का मिजाज नहीं है तो उसमें लीडर क्या है? आप जिनको सियासी लीडर बोलते हैं, सियासी लीडर नहीं है। ये अपना मुख मकाओ कराते हैं, अपनी चीजें वो करते हैं। कभी इन्होंने ओपन टेबल किसी से आपको लाइट दिखाया है कि नेगोशिएशन क्या कर रहे हैं? बात ये जनाब कि पाकिस्तान एक सिक्योरिटी स्टेट है, इसके चारों तरफ दुश्मन है, इसके अंदर दुश्मन है, मजहबी तबड़ा पे जबान किस पे और उस पर, और पाकिस्तान टेक्निकली 4-5 कंट्री मिलके एक कंट्री, वो एक लड़ी है जिसको जोड़ती हो, एक उर्दू जबान और सेकंड पाकिस्तानी फौज। अब दुश्मन की पूरी कोशिश होती है कि फौज को कमजोर कर दे पाकिस्तान की और ये उर्दू जबान ना बोली जाए, ये भी कोशिश है लोगों की।
1: ठीक
2: है भाई साहब, ये जो हम कर रहे हैं ना, ये हम अपना ही बोया हुआ खोद रहे हो, काट रहे हो, बना रहे हैं, और हमारी आगे की जनरेशन ये जो इलेक्ट्रिसिटी के जो बिल है और ये है, ये आप कुछ कर ले की नहीं होगे, ये हमेशा ऐसे रहेगी। और रहा ईरान से तेल लेने का, पहले ये चेक करें कि उनका तेल आपकी रिफाइनरी रिफाइन भी कर सकती है या नहीं कर सकती।
1: ठीक
2: है, रशिया से था।
1: और थैंक यू, बहुत शुक्रिया। 5794 अकरम साहब, चौधरी अकरम साहब, 5794 जी, चौधरी साहब 5794।
3: अस्सलाम
1: वालेकुम जनाब।
3: देखिये भट्टी साहब, अमरीका और जो भी ये पैक्ट हो गया है, ये एक होशियार बात है। इंशाल्लाह पाकिस्तान को चाहिए कि अब ईरान से मामलात को बेहतर करे और वहां से तेल गैस ले और लोगों का जो भी हमारा मसला है इसका अजाला किया जाए।
1: जी,
3: बात बड़ी सिंपल भट्टी साहब, मैं थोड़ी सी जसारत कर रहा हूँ बिलाल भाई साहब से जो उन्होंने तबसरा किया है। देखे इंग्लैंड में भट्टी साहब, वहां फौज मुदाखलत नहीं करती। मेरा मानना यह है सियासतदान भी उतने ही जिम्मेदार है जिस तरह हमारी एस्टैब्लिशमेंट है, तो लिहाजा मेरे नजदीक दोनों मकसद एक सिक्के के दोनों रुख हैं।
1: जी,
3: वहां यहां भी अगर फौज अपना किरदार अपना सिक्योरिटी तक रखे और सियासतदानों को भी फिर को थोड़ी अक्ल आएगी, आनी भी चाहिए, और वो कोई मुल्क को बेच नहीं देंगे, उनको चलना चाहिए, फिर आप सियासतदानों को देखें। यही हमारा अलमिया है जिसमें अब पीपल्स पार्टी और मुस्लिम लीग कितना आपस में लड़े लेकिन फिर भी वो टेबल पे बैठते हैं, लेकिन अनफॉर्चुनेटली खान साहब की अकल में ये बात अभी तक नहीं आ रही। वो उनको भी चाहिए कि मिल बैठे आपस में बैठ के बात करें, फिर ही आगे बात बढ़ेगी। भट्टी साहब, किसी दिन IPP पे आप एक स्पेशल प्रोग्राम रखें,
1: ठीक,
3: उस पर बात करेंगे। इस IPP में भी सब जनाब शामिल है, उसमें एस्टेब्लिशमेंट भी शामिल है, मुस्लिम लीग भी है, पीपल्स पार्टी भी है। आईपीपीज कोई गलत नहीं बनाए गए थे, वो उस वक्त बनाए गए थे, वो ठीक थे, लेकिन हमने अपनी वो कंजप्शन नहीं बढ़ाई, ना वो अपने मामला को ठीक किया। जब देखे भट्टी साहब कोई भी प्रोजेक्ट लगाता है तो वो अपनी जेब से, ये जो भी सरमायादार जागीरदार होते हैं वो अपनी जेब से नहीं लेते, उन लोगों ने भी वहां बैंकों से आगे पीछे मामला पैसे लेके तो प्रोजेक्ट लिए, लेकिन जो मामला तो तय किए उसके मुताबिक हम आगे नहीं बढ़ सके। ये हमारी प्रॉब्लम है कि आज तक हम लाइन लासेद और चोरी को नहीं रोक सके, मुल्क की कंजम्पशन बढ़े, जो मामला तो उनके साथ तय किए गए थे तो वो भी चल सकते हैं। बाकी फिर वही बात आ गई, अब वक्त थोड़ा ऐसा होता है कि खुल के बात बंदा नहीं कर सकता, किसी दिन आप कोई प्रोग्राम रखे तो इंशाल्लाह ताला इस पे खुल के बात करेंगे। ठीक है,
1: थैंक यू सर,
3: थैंक यू वेरी मच साहब, दूसरों को दे मौका, सुनते हैं दूसरों को।
1: खालिद सलमान साहब जी, खालिद साहब, खालिद साहब आप ऑनलाइन बात कीजिए। खालिद साहब, अच्छा चले, खालिद साहब शायद बात नहीं करना चाह रहे। हाँ चॉइस साहब, 5415 आप ऑनलाइन है सर, 5415।
4: अस्सलाम वालेकुम,
1: जी वालेकुम सलाम,
4: जनाब पट्टी साहब की हाल है?
1: जी जी अल्हम्दुलिल्लाह, जी जी।
4: आज लगता है थोड़ी जी एकेडमिक हो गई ये गल।
1: अच्छा
4: अच्छा, हाँ पट्टी साहब मेनू ये दसो कि मैं सारिया गल्ला मान लेना जी, सियासतदान बिलाल भाई ने तबसरा किया कि एक पास सियासतदान जेड़े ने वो अगर उन्हों की हुकूमत बन गई तो वह बड़ा वड्डा खतरा बन जाते ने, फिर दूजे पास सियासतदान जेड़े ने ਉਹ ਆਪਣੇ ਕਿਸੇ ਫੈਸਲੇ ਉੱਤੇ ਖਲੋ ਵੀ ਨੀ ਸਕਦੇ, ਉਹਨਾਂ ਦੀ ਜ਼ਰੂਰਤ ਨਹੀਂ ਹੁੰਦੀ, ਉਹ ਕਿਸੇ ਨੂੰ ਵਜ਼ੀਰ ਆਜ਼ਮ ਬਣਾਉਣਾ ਚਾਹੁੰਦੇ ਤਾਂ ਬਣ ਦੂਸਰਾ ਜਾਂਦਾ। ਮਤਲਬ ਇਹ ਵੇ ਕਿ ਕਿਸੇ ਸਾਨੂੰ ਵੇਖੋ ਗੱਲ ਸੁਣੋ, ਸਾਨੂੰ ਕਿਸੇ ਇੱਕ ਪਾਸੇ ਤੇ ਖਲੋਣਾ ਪਵੇਗਾ ਕਿ ਨਹੀਂ ਖਲੋਣਾ ਪਵੇਗਾ। ਦੇਖੋ ਹੁਣ ਵੀ ਸਾਰੇ ਸਿਆਸਤਦਾਨ ਜੇਲ੍ਹਾਂ ਕੱਟ ਕੇ ਆਏ ਨੇ ਕਿ ਨਹੀਂ ਆਏ, ਕੋਈ ਪਾਰਟੀ ਜਿਹਨੇ ਜੇਲ੍ਹਾਂ ਨਾ ਕੱਟੀਆਂ ਹੋਣ,
1: ਠੀਕ,
4: ਤੇ ਜੇ ਇਹੋ ਜੇਲ੍ਹਾਂ ਕੱਟਣੀਆਂ ਹੀ ਇਹਨਾਂ ਦਾ ਮਕਸਦ ਹੈ, ਔਰ ਕੋਈ ਪਾਰਟੀ ਐਸੀ ਭੱਟੀ ਸਾਹਿਬ ਤੁਸੀਂ ਦੱਸ ਦਿਓ ਜਿਹੜੀ ਉਸ ਐਸਟੈਬਲਿਸ਼ਮੈਂਟ ਦੇ ਦਰਵਾਜ਼ੇ ਚੋਂ ਬਾਹਰ ਨਹੀਂ ਨਿਕਲੀ, ਜਦੋਂ ਬਣਦੀਆਂ ਪਾਰਟੀਆਂ ਉਹਨਾਂ ਦੇ ਜ਼ਰੀਏ ਨੇ ਤੇ ਫਿਰ ਟੁੱਟਦੀਆਂ ਵੀ ਤੇ ਉਹਨਾਂ ਦੇ ਜ਼ਰੀਏ ਹੀ ਨੇ।
1: ਸਹੀ,
4: ਪਾਰਟੀਆਂ ਨੂੰ ਵੀ ਤਾਂ ਕੋਈ ਥੋੜਾ ਜਿਹਾ ਆਪਣਾ ਕਰੈਕਟਰ, ਚਲੋ ਜਦੋਂ ਬਣ ਜਾਂਦੇ ਨੇ ਅੱਜ ਹੀ ਆਪਣੇ ਕਰੈਕਟਰ ਦਾ ਤੇ ਮੁਜ਼ਾਹਰਾ ਕਰਨ ਦਾ ਭੱਟੀ ਸਾਹਿਬ,
1: ਠੀਕ ਹੈ ਸਰ,
4: ਕਿਧਰੇ ਤੇ ਖਲੋ ਜਾਣ ਨਾ,
1: ਠੀਕ।
4: ਬਾਕੀ ਰਹਿ ਗਈ ਗੱਲ ਭੱਟੀ ਸਾਹਿਬ, ਗੱਲ ਇਹ ਵੇ ਕਿ ਵੇਖੋ ਜਿਹੜੇ ਲੋਕ ਪਾਕਿਸਤਾਨ ਦੀ ਫੌਜ ਦੇ ਖਿਲਾਫ ਇੱਕ ਬਕਾਇਦਾ ਮੁਹਿੰਮ ਬਣਾਉਣ ਕੇ ਹਰ ਵਕਤ ਉਹਨਾਂ ਨੂੰ ਜਿਹੜਾ ਇਹਦਾ ਫੌਜ ਦੇ ਕੋਲ ਪਤਾ ਨਹੀਂ ਕਿਹੜੀ ਤਕਲੀਫ ਪਹੁੰਚ ਗਈ ਹੈ, ਫੌਜ ਨੇ ਉਹਨਾਂ ਨੂੰ ਕਿਹੜੀ ਧੁਨੀ ਦੇ ਦਿੱਤੀ ਹੁੰਦੀ ਹੈ, ਉਹਨਾਂ ਕੋਲ ਸਵਾਏ ਹੋਰ ਗੱਲ ਹੀ ਕੋਈ ਨਹੀਂ ਹੁੰਦੀ ਕਿ ਫੌਜ ਦੇ ਖਿਲਾਫ ਗੱਲ ਕਰਨ। ਵੇਖੋ ਫੌਜ ਐਸ ਅਦਾਰਾ ਭੱਟੀ ਸਾਹਿਬ, ਜਿੰਨੇ ਦੁਨੀਆਂ ਦੇ ਮੁਲਕ ਨੇ ਉਹਨਾਂ ਵਿੱਚ ਪਾਕਿਸਤਾਨੀ ਫੌਜ ਦਾ ਇੱਕ ਨੁਮਾਇਆ ਮੁਕਾਮ ਹੈ ਕਿ ਨਹੀਂ ਹੈ, ਐਸ ਅ ਪ੍ਰੋਫੈਸ਼ਨਲ ਉਹਨਾਂ ਇੱਕ ਆਪਣਾ ਤੇ ਐਸ ਅ ਆਪਣਾ ਬਾਕੀ ਜਿਹੜੇ ਅਦਾਰੇ ਨੇ ਉਹ ਆਖਿਆ ਜਾਂਦਾ ਜੀ ਉਹਨਾਂ ਅਦਾਰਿਆਂ ਨੂੰ ਉਹ ਨਹੀਂ ਖਲੋਣ ਦਿੰਦੇ, ਉਹ ਅਦਾਰੇ ਜਦੋਂ ਉਹਨਾਂ ਦਾ ਵਕਤ ਹੁੰਦਾ, ਜਦੋਂ ਉਹਨਾਂ ਦਾ ਟਾਈਮ ਹੁੰਦਾ, ਜਦੋਂ ਉਹ ਕੁਛ ਕਰ ਸਕਦੇ ਹੁੰਦੇ ਨੇ ਉਦੋਂ ਉਹ ਆਪਣੇ ਅਦਾਰੇ ਵਾਸਤੇ ਜਾਂ ਆਪਣੀ ਪਾਕਿਸਤਾਨ ਦੀ ਆਵਾਮ ਵਾਸਤੇ ਕਿਉਂ ਨੀ ਖਲੋਂਦੇ ਭੱਟੀ ਸਾਹਿਬ?
1: ਠੀਕ ਸਰ, ਰਾਈਟ ਸਰ।
4: ਵੇਖੋ ਭੱਟੀ ਸਾਹਿਬ ਗੱਲ ਇਹ ਕਿ ਇੱਥੇ ਇੰਗਲੈਂਡ ਚ ਪਿਛਲੇ ਦਸਾਂ ਸਾਲਾਂ ਦੇ ਵਿੱਚ 6 ਗੌਰਮੈਂਟਾਂ ਜਿਹੜੀ 6 ਵਜ਼ੀਰ ਆਜ਼ਮ ਜਿਹੜੇ ਨੇ ਆਪਣੀ ਮੁੱਦਤ ਨਹੀਂ ਪੂਰੀ ਕਰ ਸਕੇ
1: ਜੀ,
4: ਕਿਸੇ ਇੱਕ ਨੇ ਬਿਆਨੀਆਂ ਬਣਾਇਆ ਮੈਨੂੰ ਫਲਾਣੇ ਮੁਲਕ ਨੇ ਕਢਵਾ ਦਿੱਤੇ।
1: ਠੀਕ ਸਰ, ਚਲੋ ਠੀਕ ਹੋ ਗਿਆ ਸਰ ਜੀ,
4: ਤੁਹਾਨੂੰ ਕਿਉਂ ਪ੍ਰੋਬਲਮ ਹੈ ਭੱਟੀ ਸਾਹਿਬ?
1: ਠੀਕ ਸਰ,
4: ਗੱਲ ਗੌਰ ਕਰਨ ਵਾਲੀ।
1: ਠੀਕ ਚੋਇਸ ਸਾਹਿਬ, ਥੈਂਕ ਯੂ, ਥੈਂਕ ਯੂ। ਸ਼ੋਜਾ ਭਾਈ ਆਪ ਆਉਣੇ ਨੇ 5666। आप वापस आए हैं, खालिद सलमान साहब आप बात करेंगे? खालिद सलमान साहब
5: नहीं, मैं सुन,
1: अच्छा आप सुन रहे हैं, ठीक है। शुजा भाई आप ऑनलाइन हैं, शुजा भाई आप ऑनलाइन हैं, बात कीजिए। शुजा साहब
6: सलाम अलैकुम।
1: वालेकुम सलाम जनाब अली,
6: कैसे हैं
1: जी? बिल्कुल ठीक, आप सुनाए
6: जी। भट्टी साहब बात यह है कि मैं हैरान हूँ माजर के साथ बलोचिस्तान के लिए कितनी हमदर्दी रखते हैं लोग, लेकिन लोगों को यह भी पता होना चाहिए मारंग बलोच जो कि वजीर आजम नॉमिनेटेड थी इंडिया की तरफ से पहली
1: नहीं नहीं नहीं
6: मारंग बलोच कहती है कि हकूक नहीं दिए। अरे तू पहले मानना कि जो तुझे हकूक मिले हैं, तू डॉक्टरी तूने की, तुझे स्कॉलरशिप मिला, गवर्नमेंट ऑफ बलोचिस्तान ने तुझे पढ़ाया लिखाया, गरीब घर से तू पी और तुझे डॉक्टर बनाया, پہلے تو تو مان کے تجھے ملا سب کچھ, وہ تو ساری دنیا کو, اپنی تو مان پہلے.
1: صحیح,
6: تو نے تجھے سب کچھ دیا نمبر ون. نمبر ٹو, بلوچستان کے سرداروں کا مسئلہ ہے, ان کو سب کچھ ملا, ان کو سوئی کی رائلٹی بھی ملی ہے, انہوں نے سڑکیں وہ صوبہ جس کے جو نمبر جو ان کے سردار سردار ہیں وہ سڑکیں نہیں بنانے دیتے کہ ایک قبیلہ دوسرے قبیلے سے نہیں ملے گا. دیکھیں وہ میں نے وہی کہا, ایک بات آخری کروں گا, ٹائم آپ نے تھوڑا دیا مجھے, لیکن میں یہ کہنا چاہتا ہوں کہ سندھ اور بلوچستان کا سب سے بڑا مسئلہ ان کے اپنے سردار لوگ ہیں, جنہوں نے نہ سندھ کو بننے دیا انٹیریئر سندھ کو, اور نہ وہ بلوچستان کو بننے دے رہے ہیں. کیوں؟ کہ ان کی حکومت تبھی قائم رہے گی جب وہ ان پڑھ رہیں گے, غربت رہے گی, اور وہ فقیر بنے رہیں گے ان کے سامنے, اور پھر بندوقیں اٹھا کے لشکر کا حصہ بنیں گے.
1: ٹھیک ہے سر,
6: ادروائز بلوچستان کو ہم نے اس کی کیپیسٹی سے زیادہ دیا ہمیں.
1: چلیے, بہت شکریہ. 6141 سر آپ آن ایئر ہیں, 6141 آپ آن ایئر ہیں جی, 6141.
7: السلام علیکم بھٹی صاحب.
1: وعلیکم السلام سر.
7: بلال بھائی, ایسا ہے کہ ٹائم کی کمی کی وجہ سے پتہ نہیں آپ جواب دے پائیں گے یا نہیں, میں آپ سے چھوٹا سا سوال پوچھتا ہوں. اور بہت بھائی چارے کے حساب سے میں بڑے پیار سے یہ سوال پوچھتا ہوں, پہلے بھی ایک دو دفعہ پوچھ چکا ہوں. بھٹی صاحب, ایسا ہے کہ دنیا کا ہر ملک اس کی جو ہے نا حالات ایک یونیک قسم کی نوعیت ہے, اور ایک خاص قسم کے کچھ لوگ ہیں, ان کا ایک نقطۂ نظر ہے, ان کا لیونگ اسٹینڈرڈ ہے, ان کا ایک انداز ہے.
1: جی جی,
7: ان کے کچھ ہر ملک کے اپنے کچھ چیلنجز ہیں, اور انہیں اس کے اوپر پورا اترنا ہوتا ہے. اور مجھے یہ لگتا ہے کہ پاکستان میں آج جو نظام چل رہا ہے, میری نظر میں اوپینین, ہر سارے بھائیوں کی اپنی ہے, میں کہتا ہوں یہ بیسٹ ہے پاکستان کے لیے جو آج چل رہا ہے. اور اگر بلال بھائی آپ چاہتے ہیں پاکستان میں جمہوریت یعنی آرمی کی مخالفت بالکل نہ ہو اوپنلی, تو آپ کس طرح کی جمہوریت چاہتے ہیں؟ انگلینڈ نما, سعودی نما, بنگلہ دیش نما, انڈیا نما, کینیڈا نما, امریکہ نما, کس کی طرح آپ حکومت چاہتے ہیں جو پاکستان میں ہو تو آپ کو لگتا ہے ترقی کا؟ بہت شکریہ.
1: بلال صاحب, کیا نظام ہو سکتا ہے؟ اور یہ اس کا جواب دے کے پھر کلوز کر لیجئے. جی سر, جی بلال صاحب.
0: میں نے کہا اس کا بڑا سادہ سا جواب ہے کہ آپ بجائے جو ہے نا وہ ایکسپیریمنٹ کرنے کے, اور جو میرٹ کا سسٹم ہے, دیکھیں ہم یہ نہیں کہتے کہ فوج انٹرفیئر نہ کرے, لیکن اگر آپ سمجھتے ہیں کہ سیاستدان اس قابل نہیں ہے, آپ فیصل بونڈا کی لینگویج دیکھ لینا کہ وہ کہتے ہیں کہ جی کرپشن کی فائلیں جو ہے نا وہ پہنچ چکی ہوئی ہیں, اگر یہ لوگ قدم پیچھے کر لیتے ہیں تو وہ فائلیں نہیں کھلیں گی, اگر قدم آگے بڑھاتے ہیں تو فائلیں کھل جائیں گی. تو یہ جب تک ہم نظریہ ضرورت کے مطابق معاملات کو کرتے رہیں گے نا, یہ چاہے جو ہے نا ہمارے سیاستدان اسٹیبلشمنٹ کے آگے اور اسٹیبلشمنٹ امریکہ کے آگے, کہ ان کی فائلیں امریکہ کے پاس کھل جاتی ہیں, وہ وہاں پہ آ کے جو ہے نا مطلب ایک بریک لگا لیتے ہیں, وہ چاہے ان کے بچے باہر ہوں, ان کی جائیدادیں باہر ہوں, ان کے سارے معاملات جو یہ جو ہے نا وہ کہیں نہ کہیں, جب تک آپ اس میرٹ کے سسٹم کو جو ہے نا وہ سامنے نہیں لے کر آئیں گے, ایسے لوگ جو ملک کے ساتھ قوم کے ساتھ جو ہے نا وہ سنسیئر ہوں, کیوں نہیں ہو سکتا؟ مطلب کہ کیا آپ کے فیصلے کر کے تو جو ہے نا وہ ملک کو ترقی کی راہ پہ کیوں آپ 70 سال سے جو ہے نا وہ 30 سال سے 40 سال سے آپ وہیں کے وہیں اسی گرداب میں پھنسے ہیں؟
1: آلرائٹ سر, تھینک یو ویری مچ سر, بلال صاحب بہت شکریہ, کل ان شاء اللہ آپ سے پھر بات کرتے ہیں. تھینک یو, السلام علیکم.
0: جی تھینک یو.
1: اور سامعین کرام, تھینک یو ویری مچ آپ کے وقت کا, آپ کی کالز کا بہت شکریہ. کچھ کالز رہ جاتی ہیں, معذرت, انشاءاللہ کل وہ ان کو فرسٹ پرائرٹی پہ کوشش کریں گے کہ آنر کریں. آپ سے اجازت چاہیں گے, دعا میں رکھیے گا یاد, حوصلہ نہارنا, میرا حوصلہ بھی کھوڑنے کی چیز, اینڈ آلویز فالو یور ہارٹ, کیونکہ سب اچھے کی آواز بشت زندگی. انشاءاللہ ہماری ملاقات ہوگی کل شام 7 بجے, اسٹوڈیو انجینئر مریم, اور اپنے میزبان ارشد بھٹی کو دیجیے اجازت. اللہ حافظ اور سپرد مالا.

0: 3FM
1: न्यूज के लिए मैं दिया है टीम भट्टी रियल स्टेट फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861।
2: पेश खिदमत है आज की अहम खबरें। ईरानी सदर मसूद पेजिशकियान एक रोजा दौरे पर इस्लामाबाद पहुंचे। उन्होंने वजीर आजम, फील्ड मार्शल और सदर से अलग अलग मुलाकात भी की। बाद में एक प्रेस कॉन्फ्रेंस में वजीर आजम शहबाज शरीफ ने कहा कि अमरीका और ईरान के दरमियान हुई मुफाहमती याददाश्त में बैलिस्टिक मिजाइलों का कोई जिक्र नहीं। इस मौके पर ईरानी सदर का कहना था कि जंग के आगाज से लेकर मुफाहमती याददाश्त तक हर मरहले पर पाकिस्तान ने अनथक और मुखलिसाना कोशिशें की हैं। अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा है कि अगर ईरान जौहरी प्रोग्राम के जायजे पर तैयार ना होता तो फिर मजीद कोई मुजाकरात ना होते। उनका कहना था कि बहाल ईरानी असासे अमरीका के जेर कंट्रोल बैंक अकाउंट्स में रखे जाएंगे और ये रकम सिर्फ अमरीका से खुराक और तिब्बी सामान की खरीदारी के लिए इस्तेमाल होगी। जबकि ईरानी वजारत खारजे के तर्जुमान इस्माइल बकाई का कहना है कि ईरान अपने जारी शुदा असासे अपनी सवाबदीद के मुताबिक मुकम्मल खुद मुख्तारी के साथ इस्तेमाल करने के लिए आज़ाद है। इस्माइल बकाई ने कहा कि हालिया जंग के दौरान निशाना बनने वाली जौहरी तनसीबात तक बैनुल अक़वामी जौहरी तवानाई एजेंसी के मुआयनाकारों को रसाई देने का फिलहाल कोई मंसूबा नहीं है। उधर स्विट्जरलैंड में ईरान, अमरीका और 40 ममालिक के तकनीकी मुजाकरात मुकम्मल हो गए जिसमें 4 वर्किंग ग्रुप्स के क्याम का फैसला किया गया। उधर कांग्रेस के बाद अमरीकी सेनेट ने भी सदर डोनाल्ड ट्रंप के वॉर पावर्स को महदूद करने की करारदाद मंजूर कर ली। वजीर आजम शहबाज शरीफ का कहना है कि 2018 के इलेक्शन नतायज पर बनने वाली PTI हुकूमत जायज थी तो ये भी जायज है। PTI रहनुमा सलमान अकरम राजा ने कहा है कि इमरान खान से मुलाकात के बाद इस बात का फैसला होगा कि सूबे ने विफाक को रकम अदा करनी है या नहीं। उनका कहना था कि KP में बजट पास न करते तो PTI की हुकूमत खत्म हो जाती और आज रात से गैस की कीमत में 1 सेंट फी लीटर कमी हो जाने का इम्कान। इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे।
3: खास खास खबरें जुबैरुद्दीन साहब आपके लिए पेश किया करते हैं। स्टूडियोज में रबते के नंबर 4165930003। गैलेक्सी इंटरनेट एक्सचेंज का आज का रेट है 194.50 रुपये। डेबिट और ईमेल ट्रांसफर के थ्रू आप ट्रांजेक्शन कर सकते हैं। पाकिस्तान के किसी भी बैंक में आप डायरेक्ट डिपॉजिट कर सकते हैं। वहाँ अकाउंट नहीं है, कैश या बैंक ड्राफ्ट भी हासिल कर सकते हैं। घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफर कीजिए। gondalbrothers.com पे आप लॉग इन हो जाइए। आज का रेट है 194.50। कॉल कर लीजिए 9053060000 9053060000। आज का रेट है 194.50। मगल के दिन ऑल रेसोल्यूशन सेम सिद्दीक साहब हमारे साथ हुआ करते हैं। राइट विंडो फोर्सेस मानू जी साहब को मुलाकात कराएंगे। इनाम घर की मालूम लिए शम्स रहमान साहब हमारे साथ होंगे। कनेडियन इंग्लिश हेडलाइन 7:30 बजे, तफसीली खबरें 8 बजे, लाइव कॉल्स आपके लेंगे तकरीबन 8:30 बजे के करीब। और भी कुछ मौजूद होंगे, हमारी विराब की बातें होंगी, लेकिन ये सबको सुनने के लिए आपको हमारे साथ रहना है अब से 9 बजे तक। मैं आपका होस्ट दोस्त अरशद भट्टी हूँ। प्रोग्राम का आगाज़ करेंगे हम 8 मुहर्रम अल हराम के वाक़ियात से। मुकर्रर हैं मौलाना अब्बास नासिर साहब।
4: औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। जब लश्कर हुसैन इब्ने अली के एक के बाद एक जवान करबला के मैदान में शहीद होते गए और अब कोई जान निसार करने को बाकी ना रहा, तो सरकार वफा बरादर इमाम हुसैन जनाब अबुल फजल अब्बास ने हाथों को जोड़ के अर्ज की कि आका, अब गुलाम को भी जंग की इजाज़त मिले। तो इमाम ने फरमाया, अब्बास तुमको किस तरह जंग की इजाज़त दूँ कि तुम तो मेरे लश्कर के सरदार। एक मरतबा दाएं बाएं देख के फरमाया, आका वो लश्कर कहाँ रहा कि जिसका मैं सरदार था। अभी ये बातें हो रही थी कि ख़याम से हुसैन की लाडली बेटी सकीना की आवाज़ आई, अलतश प्यास हमें मारे डालती है। अब्बास ने कहा, आका अगर जंग की इजाज़त नहीं देते तो ना सही, मगर कम से कम इतनी इजाज़त तो दें कि मैं बच्चों के लिए पानी का इंतज़ाम करूं। कहाँ अब्बास, तुम पानी का सबील करो। ये कह के अब्बास उठे और सकीना के खेमे में आए और आके कहने लगे, सकीना ज़रा अपनी मश्क तो ले आना, मैं जाता हूँ और शायद तुम्हारे लिए पानी ला सकूँ। सकीना दौड़ती हुई गई, अपनी मश्क को उठा के लाई और अपने हाथों से मश्क को अलम अब्बास में बांध दिया। एक नैज़े और अलम को लेके अब्बास करबला के मैदान में जाने के लिए तैयार हुए। रुख رخصت آخر کے لیے جب شہزادی زینب کی بارگاہ میں آئے اور اجازت طلب کی تو جناب زینب نے فرمایا، عباس، جب میرا بابا اس دنیا سے رخصت ہو رہا تھا تو میرے بابا نے مجھے بلا کے کہا تھا، زینب، کوفہ اور شام کے بازاروں میں جانا پڑے گا، تو میں اکثر یہ سوچتی تھی عباس کہ جس کا تم جیسا بھائی ہو اس کو کون بھلا کوفے اور شام کے بازاروں میں پھرائے گا، لیکن کیونکہ اب تم جا رہے ہو عباس، اب زینب کو یقین آ رہا ہے کہ سر کی چادر بھی سلامت نہ رہے گی اور کوفے اور شام کے بازاروں میں بھی پھرنا پڑے گا۔ عباس کربلا کے میدان میں آئے، عباس کی حیبت کا عالم یہ تھا، یہ علی کا وہ لال ہے کہ جو صورت میں، سیرت میں، رفتار میں، گفتار میں، کردار میں شبیہ علی مرتضیٰ ہے۔ فوجیں دیکھ دیکھ کے عباس کو بھاگنے لگیں، عباس نے دریا میں گھوڑے کو اتار دیا، چلو میں پانی لیا، لیکن جب پانی کو غور سے دیکھا تو پانی میں اکثر سکینہ نظر آیا، پانی کو پھینک دیا، گھوڑے سے کہا کہ تو پانی پی لے، راہوار نے بھی منہ پھیر لیا، عباس نے مشک کو پانی سے تر کیا اور پانی لے کے خیام حسینی کی طرف جانے لگے۔ ایک مرتبہ پسر سعد کی آواز آئی کہ اگر ایک قطرہ پانی بھی خیام حسینی میں پہنچ گیا تو پھر ان سے جنگ کرنا محال ہو جائے گا۔ بس اتنا سننا تھا کہ بھاگی ہوئی فوجیں پلٹنے لگیں اور عباس پر چار سم سے حملہ ہونے لگا۔ کسی نے چھپ کے ایک تیر چلایا، عباس کا داہنا بازو قلم ہو گیا، مشک کو بائیں بازو سے تھام لیا، تیر چلا، دایاں بازو بھی قلم ہو گیا، عباس نے علم کو دانتوں سے دبا لیا اور جنگ کرتے جاتے تھے۔ اب جب دونوں بازو قلم ہو گئے تو ایک کسی شقی نے چھپ کے عباس کے سر پہ گرز مارا، پر گرز کا پڑھنا تھا کہ عباس نے گھوڑے کا رخ خیام کی طرف سے فوج یزید کی طرف موڑ دیا اور جنگ کرنے لگے۔ اسی اثنا میں اور ملا نے ایک تیر کا نشانہ مشک سکینہ کی طرف باندھا اور مشک پر جب تیر کا لگنا تھا تو عباس کے سینے میں وہ تیر آ کے لگا اور مشک بھی چھت گئی۔ اب مشک کے ساتھ عباس کا خون بھی بہنے لگا اور وہ پانی جو سکینہ کے لیے تھا کربلا کی جلتی ہوئی ریتی پہ پھیل گیا۔ عباس نے آخری سلام کیا، حسین نے اپنی کمر کو تھام لیا اور ارشاد فرمایا، الان کن کسر زہری وقلتی لتی، آج عباس کے مرنے سے میری کمر ٹوٹ گئی۔ علی اکبر باپ کی کمر کو سہارا دے کے میدان میں آنے لگے، حسین نے کچھ جھک کے اٹھایا، چوم کے ابا کے دامن میں رکھ لیا، کچھ پھر کچھ دور بڑھے تو چوم کے کچھ اٹھا کے ابا کے دامن میں لپیٹ لیا، دیجئے، ایک بھائی اپنے بھائی سے آخری رخصت کے لیے آ گیا۔ آ کے زمین پہ بیٹھے، عباس نے کہا، مولا، بڑی زحمت کی آپ نے، کوئی آخری حکم ہو تو غلام کو دیں۔ امام نے رو کے فرمایا، عباس، بس یہ چاہتا ہوں کہ جاتے جاتے تم مجھے بھائی کہہ کے جاؤ، کیونکہ آج تک تم نے مجھے آقا کہا، کبھی بھائی نہیں کہا، بس بھائی کہنا تھا۔ عباس کی روح قفص عنصری سے پرواز کر گئی، حسین خون میں ڈوبا ہوا عالم لے کے اٹھے، وصیت عباس کے مطابق عباس کی لاش کو نہر کے کنارے چھوڑ دیا۔ ادھر سکینہ نے چھوٹے چھوٹے بچوں کو جمع کر رکھا تھا، بچے دعائیں کرتے تھے کہ پاپا چچا ابھی پانی لے آئیں گے، بچوں کی دعائیں قبول ہونے لگیں۔ اب جو دور سے دیکھا تو دیکھا کہ علم بلند ہوا۔ سکینہ نے کہا، بچوں، میں نہ کہتی تھی میرا چچا پانی لے کر آئے گا، لیکن جب علم قریب آیا تو دیکھا کہ چچا نظر نہیں آ رہی ہیں، علم پہ کسی کا خون ہے۔ کہا، بابا، یہ خون کس کا ہے؟ کہا، بچی، تیرے چچا کا خون ہے۔ ایک مرتبہ سکینہ مقتل کی طرف دوڑی، حسین نے کہا، علی اکبر، ذرا اپنی بہن کو سنبھالو۔ علی اکبر نے گود میں سکینہ کو اٹھایا، سکینہ مچل گئیں، بابا، مجھے پانی نہیں چاہیے، مجھے میرا چچا لا دو۔ سیعلم الذین ظلموا ایام انقلب ینقلبون۔

0: নম্বরটি কল মিলান।
1: Call Howard 647-295-7861. Pre-construction projects, residential and commercial properties. Special packages for first-time home buyers. A member of dedicated real estate professional team. Call Howard 647-295-7861. Call Howard 647-295-7861.
2: याद रखें, अगर आप किसी भी क्रिमिनल ऑफेंस में चार्ज हो गए हैं या आपको कोई भी फैमिली लॉ का मसला है, जैसे कि प्रॉपर्टी डिवीजन, स्पाउसल सपोर्ट, चाइल्ड कस्टडी एंड एक्सेस, या आपका कोई सिविल लिटिगेशन का मामला है, कम्युनिटी के जाने पहचाने और तजुर्बेकार लॉयर ताहिर मजीद से राब्ता कीजिए 6478384773। कानूनी मामलात के लिए उनसे राब्ते कीजिए जो कानून को मुकम्मल तौर पर जानते हैं। फॉर ऑल योर लीगल मैटर्स कॉल ताहिर मजीद 6478384773।
3: बहुत खुशबू आ रही है खाने में, ऐसा लग रहा है जैसे घर के पिसे हुए मसालों से बना हो। अरे खुशबू कैसी नहीं होगी, ये हांडी के मसालों का कमाल है जो चुन चुन के इकट्ठे किए गए हैं खास हमारे लिए, ताकि ये लज्जत और स्वाद हमें मिल सके।
4: हांडी मसाले, बिल्कुल घर जैसा स्वाद।
5: फॉर होलसेल इंक्वायरी कॉल 416-746-5550-746-5550।
2: अगर आप अपने फ्रेंड्स और फैमिली को कनाडा बुलाना चाहते हैं तो शहबाज अकबर उनकी इंतहाई प्रोफेशनल टीम आपको मुकम्मल कंसल्टेंसी फराहम करेंगे। अगर आप रिफ्यूजी क्लेम करना चाहते हैं या इमिग्रेशन रिफ्यूजी बोर्ड में किसी भी किस्म के अपील करना चाहते हैं, बिजनेस इमिग्रेशन अप्लाई करना हो, स्किल्ड वर्कर क्लास हो, कैनेडियन एक्सपीरियंस क्लास, स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो, या फिर फैमिली स्पॉन्सरशिप, तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी। दो लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन। अभी रब्ता कीजिए 416-855-9464। शहबाज अकबर साहब के रबते के नंबर 416-855-9464। ग्रीन स्टार इमिग्रेशन। The best gourmet pizza with best prices, Pizza Pop, 3075 Ridgeway Drive, Mississauga, or visit pizzapop.ca. Family ke saath dine-in karein ya take-out. Bachchon aur badon sabhi ki pehli choice, Pizza Pop. Laziz aur mazedar tandoori chicken pizza, cheese steak pizza, chicken shawarma pizza. Exclusive family offer, large tandoori chicken pizza, large cheese pizza, two dipping sauce, three cans of pop for $24.99 only. For more information and take-out order, call 905-828-0985. It's 905-828-0985. Pizza Pop, 3075 Ridgeway Drive, Mississauga. अपने खुशी के लम्हात को यादगार बनाएं। आईकॉट इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए तीन खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ। बहुत ही कन्वीनियंट लोकेशन, 6887 डिक्सी रोड, मिसिसागा, एम्पल पार्किंग और क्लोज टू हाईवेज। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 437-425-2500 और ब्रॉम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रॉम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600 क्वींस मैनर इवेंट सेंटर।
6: सिर्फ मॉर्गेजेस, दैट्स राजीव तलवार द मॉर्गेज सुपरस्टार। मॉर्गेज रेजिडेंशियल लो या कमर्शियल, फॉर कस्टमाइज्ड मॉर्गेज सॉल्यूशंस चूज राजीव तलवार। मुश्किल से मुश्किल मॉर्गेज हो, लास्ट मिनट डील हो या फिर क्रेडिट इश्यूज हो, राजीव तलवार का वसी इल्म और तजुर्बा आपका काम आसान कर देगा। तो याद रखिए, मॉर्गेज उनसे मत लीजिए जो मॉर्गेज भी करते हैं, बल्कि मॉर्गेज सिर्फ उनसे लीजिए जो मॉर्गेज ही करते हैं। Call Rajiv Talwar of Leading Edge Mortgage Experts 905-819-1001. 905-819-1001. License number 12374.
7: खुदा ना करे अगर आपका कार एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं, तो ना सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं, बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूँ, और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं, तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें, आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है। 416-570-0157 416-570-0157।
2: कर्ज इंसान का ज़हनी सुकून छीन लेता है। अगर आप कर्ज के बोझ से परेशान हैं, तो ऑल डेट सॉल्यूशन के एम सिद्दीक से राबिता कीजिए 4166710577। जीटी भर में 4 लोकेशन से आपको सर्व करते हैं। मुकम्मल राजदारी और फीस आपके केस के सेटल होने के बाद लेते हैं। केस देखने के बाद मुकम्मल गारंटी के साथ आपको बताएंगे कि कितने फीसद तक कर्ज माफ हो सकता है और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे। कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां हो जाएंगी खत्म। अभी एतमाद के साथ कॉल कीजिए 4166710577।
8: 4166710577 सिद्दीक साहब के रابطے کا نمبر ہے آل دیٹ سولوشنز خدا نخواستہ آپ قرض کے بوجھ تلے آ گئے ہیں بالکل پریشان نہ ہوں آپ ان سے رابطہ کیجیے فتوی لانگ ٹائم اسی پروفیشن میں ہیں اور بہت لوگوں کی مدد کر چکے ہیں اور میکسیمم قرض آپ کا معاف کروا دیں گے آسان اس کے ایک ساتھ بنوا دیں گے نمبر اپنے پاس محفوظ کریں 4166710577 خوش آمدید کہیں صدیق صاحب السلام علیکم
9: وعلیکم السلام ارشد بھائی کیسے ہیں آپ
8: بالکل ٹھیک بہت شکریہ کچھ کنفیوژن لوگوں کے ذہن میں رہتی ہے تھوڑا سا ہم چاہیں گے یہ بتائیے کہ کون سے قرضے ایسے ہیں جو معاف ہو سکتے ہیں اور کون سے ہیں جو کسی صورت معاف نہیں ہو سکتے
9: اس بھائی جو انسیکیورڈ قرضے ہیں وہ تو سیٹل ہو سکتے ہیں اس کے لیے کئی آپشنز اویلیبل ہیں جیسے کریڈٹ کارڈز لائن آف کریڈٹ پرسنل لونز پے ڈے لونز بزنس کے لونز یا کوئی انکم ٹیکس کا معاملہ ہو اگر سی آر اے کے ساتھ چاہے وہ انکم ٹیکس پرسنل آؤٹ اسٹینڈنگ ہے بزنس کا جی ایس ٹی پے رول یہی سبسڈی آؤٹ اسٹینڈنگ ہے
8: جی.
9: یا اگر کوئی اپنے گاڑی یا ٹریکٹر فائنانس کیا تھا پیمنٹ نہیں کر سکے واپس لے اٹھا کے لے گئے وہ یا پیمنٹ نہیں کر سکے واپس کرنا چاہتے ہیں جب آپ واپس کر دیتے ہیں گاڑی یا ٹرک ٹریلر تو وہ جو باقی بچتا ہے لون وہ انسیکیورڈ ہو جاتا ہے لیکن اگر گاڑی رکھنا چاہتے ہیں
8: تو
9: جو اس پہ ہے وہ سیکیورڈ لون ہے وہ معاف نہیں ہوتا اس طرح گھر کی مارگیج ہے اگر گھر رکھنا چاہتے ہیں تو وہ معاف نہیں ہوتا اس طرح کوئی چائلڈ سپورٹ ہے وہ بالکل معاف نہیں ہوتی اسپاؤزل سپورٹ ہے بالکل معاف نہیں ہوتی باقی انسیکیورڈ قرضے جتنے بھی ہیں وہ سیٹل ہو سکتے ہیں اس کے لیے کئی آپشن اویلیبل ہیں
8: 4166710577 صدیق صاحب کے رابطے کا نمبر ہے اچھا صدیق صاحب کیسے ورک کیسے کرتا ہے مطلب مثال کے طور پہ 50,000 کسی کا قرض ہے تو کس حد تک وہ معاف ہو سکتا ہے اور کیا طریقہ کار ہے کتنی دیر لگتی ہے انسٹالمنٹس کتنے عرصے کی ہوتی ہیں
9: بھائی اب ڈیپینڈ کرتا ہے کون سا آپشن وہ چوز کرتے ہیں اور کون سا آپشن ان کو سوٹ کرتا ہے اب 50,000 ہے کچھ صورتوں میں پورا پے کرنا پڑتا ہے صرف انٹرسٹ فریز کرتے ہیں
8: ہم
9: کچھ صورتوں میں جو ہے وہ معاف ہو جاتا ہے کافی سارا قرضہ اور باقی پیمنٹ منتھلی پیمنٹ ہوتی ہیں بغیر انٹرسٹ کے اور میرے پاس جب پوری انفارمیشن آ جاتی ہے تو اس کے بعد اراؤنڈ 1 week لگتا ہے مجھے اس فائل کو تیار کرنے میں اور اس کے بعد ہم اس کو فائل کر دیتے ہیں جب فائل کرتے ہیں تو کریڈٹ پھر کالے آنا بند ہو جاتی ہے
8: ٹھیک اور مطلب میکسیمم قرض بھی معاف ہو سکتا ہے مطلب 70-80% 90% بھی اور ممکن ہے بعض کو 30-40 بھی نہ مطلب ڈیپینڈ کرتا ہے ہر شخص کے اپنے کیس کے اوپر
9: جی بالکل یہ کیس ٹو کیس ویری کرتا ہے آپ کے ایسٹس کتنے ہیں انکم کیا ہے اور آپ کے کریڈٹرز کون سے ہیں
8: اچھا نمبر نوٹ کریں مدم سامین 4166710577 4166710577 صدیق صاحب کے رابطے کا نمبر ایسٹس کی آپ نے بات کی لوگوں کے ذہن میں یہ بھی رہتا ہے کہ اگر قرض معاف کروا لیا تو پتہ نہیں ہمارے ایسٹس بچیں گے نہیں گھر بچے گا گاڑی بچے گی کہ نہیں آر آر ایس پیز ہیں آر ای ایس پیز ہیں یہ چیزیں جو ہیں جب آپ یہ ان کا یہ بناتے ہیں کیس کا تو یہ بچ جاتی ہیں رہتی ہیں ان کے پاس
9: جی بالکل ارشد بھائی جتنے بھی ایسٹس ہیں چاہے وہ آر ایس پی آر ای ایس پی بزنسز گھر گاڑیاں جو بھی ان کے ٹی ایف ایس اے جو چیزیں بھی ہیں یہ ایز اٹ از ان کے پاس رہتی ہیں لیگل طریقے سے ان کو ہم سیو کرتے ہوئے ڈیٹ فری کرنے میں ہیلپ کرتے ہیں اس لیے میں کہتا ہوں کہ کبھی بھی گھر بیٹھے یہ ڈیسائڈ نہ کریں کیونکہ لوگ آپ کو اتنا ڈرا دیتے ہیں لوگوں کو کہ وہ ہمارے پاس اس وقت آتے ہیں جب کوئی اور آپشن بچتا نہیں ہے تو آپ انیشیل اسٹیج میں اس کو سیریس لیں اور دیکھیں آپشن ایکسپلور کریں اور اس کے بعد گھر جا کے آپ ڈیسائیڈ کر لیں کہ آپ کو آگے پروسیڈ کرنا ہے یا نہیں کرنا
8: نمبر کال کو انفارمیشن لے لیجیے مشورہ لے لیجیے دیر مت کیجیے انٹرسٹ بڑھتے رہیں گے تو کبھی بھی آپ پورا نہیں کر سکیں قرض تو وہیں رہے گا انٹرسٹ ہی صرف بڑھتے رہ جائیں گے تو آپ کو حکومت قانونی طور پر یہ مدد فراہم کر رہی ہے کہ آپ اپنے قرض کو معاف کروا سکتے ہیں اس کے لیے کال کر لیجیے 4166710577 سدی صاحب کچھ اور ایڈ کرنا چاہیں آپ
9: اچھا میں یہی کہوں گا کہ اگر آپ منیمم پیمنٹس کر رہے ہیں
8: یا
9: ایک کریڈٹ کارڈ کا بل دوسرے کریڈٹ کارڈ سے پے کر رہے ہیں قرضہ چاہے آپ 10,000 کا ہے 20,000 کا 50 کا لاکھ کا جو بھی آپ کی سچویشن ہے جتنا جلدی ہو سکے آپشنز ایکسپلور کریں اپنا پیسہ انٹرسٹ میں ضائع نہ کریں میرا نمبر ہے 4166710577 और एक चीज की मैं गारंटी करता हूँ कि अगर मैं आपका केस रिव्यू करने के बाद लूंगा तो मेरे ऑफिस से आपको कभी भी किसी किस्म का कोई सरप्राइज नहीं मिलेगा। जो आपसे वादा करूंगा पहली मीटिंग में उसके मुताबिक आपका केस अप्रूव होगा। और अगर इसमें आपका क्रेडिट खराब होता है या ऑलरेडी खराब हो चुका है तो याद रखें क्रेडिट को दोबारा रीबिल्ड किया जा सकता है, उसके लिए ज्यादा टाइम भी आपको नहीं लगता। हम अपने क्लाइंट को एनरोल करते हैं क्रेडिट रीबिल्ड प्रोग्राम में और आपका क्रेडिट बहुत जल्द वापस आपको मिल सकता है अगर आप मेरी एडवाइस पे अमल करते हैं तो। अगर लोकेशन पे विजिट करना चाहें तो स्काबो में है मार्कम एंडर के पास, इटोबिको में हमारा हेड ऑफिस है किपलिंग रेक्सवेल के पास, मिसिसागा में है डिक्सी 401 के पास और ब्रैम्पटन में है ब्रैम्बली बुवेड के पास। नंबर 416-671-0577 पे आप कॉल कर सकते हैं,
8: 416-671-0577 पे आप कॉल कर सकते हैं। थैंक बहुत शुक्रिया आपका सदीक साहब, का नंबर नोट कर लीजिए आप 416-671-0577 416-671-0577। रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम। अमरीकी सेनेट ने ईरान के खिलाफ फौजी कार्रवाई रोकने की करारदाद मंजूर की है। सेनेट ने 48 के मुकाबले में 50 वोटों से मुश्तरक करारदाद के हक में फैसला दिया है। करारदाद इस माह के आगाज में ईवान नुमाइंदगान से भी मंजूर हो चुकी है। आपको यकीनन ये वाजह होगा कि अमरीकी सेनेट में रिपब्लिकन को अक्सरियत हासिल है। 416-593-0003 रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3। फीफा वर्ल्ड कप में अमेरिका ने ईरानी फुटबॉल टीम पर सफरी पाबंदी में कुछ नरमी की है। वो खेलते थे मैच अमेरिका में और उसके बाद फौरन बाद जो है वो मैक्सिको चला जाया करते थे, फिर वापस आया करते थे, तो इस पे जो है वो एतराज़ भी किया, फीफा को शिकायत भी की। अब होमलैंड सिक्योरिटी के मुताबिक पाबंदियों में नरमी के बावजूद टीम को जुमे के मैच के फौरी बाद जाना जरूर होगा और वो बुध के रोज़ मैक्सिको के शहर तिजवाना से सेटल जो है रवाना होगी। व्हाइट हाउस फीफा टास्क फोर्स का कहना कि यह फैसला पहले दो दौरों की कारकर्दगी देखकर किया गया है। होमलैंड सिक्योरिटी का कहना कि इब्तदाई मैचेस में ईरान की टीम को सिर्फ एक दिन पहले सफर की इजाजत दी गई थी, ज्यादती है, लेकिन बहरहाल अगर क्वालिफाई करता है ईरान अगले मरहले की तो ये एक बहुत बड़ी कामयाबी होगी। 416-593-0003 रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम।